0: यो त त धरे रिसाइसन खोलेनन् खै
1: खै यति करलान्दैन नगाउने के गर्छ
2: यहाँ बिराली छ क्या
3: हे के भनम खै

0: कति माया गर्छस् भनेपछि मन पग्लियो आज माया भला जस्तो छ
1: यहाँ कोही कोहीको माया बसिसक्यो
2: हे मुना मदन पढाएछौ हे